0: श्रोताले अत्यन्जल सुन्दैहुनुहुन्थ्यो लोकनी आधुनिक गीत आकाशवाणीबाट. अब समय भएको छ समाचारको. सुन्नुहोस् समाचार.
1: यो आकाशवाणी हो. आरती ठकुरीबाट सुन्नुहोस् समाचार. सुरुमा मुख्य समाचार. राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 जना विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 को पद्म पुरस्कार प्रदान गर्नुहुनेछ. पश्चिम एशिया संकटको बीचमा वित्तमन्त्री निर्मला सीतारमणले आज इन्धन, उर्वरक र विदेशी मुद्रामा बढ़ी ध्यान दिन आह्वान गर्नुभयो. नीट परीक्षामा बारम्बार त्रुटिहरू भएकोमा सर्वोच्च अदालतले चिन्ता व्यक्त गरेको छ. आम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक यूसीसी पेश गरेको छ र जापानी विदेश मन्त्री तोशी मिची मोटेगी आज साँझ भारतको दुई दिने भ्रमणमा नयाँ दिल्ली आइपुग्नुहुनेछ.

0: अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 जना विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 को पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाह पनि उपस्थित रहनुहुनेछ। आज 2 पद्म विभूषण, 6 पद्म भूषण र 58 पद्मश्री सम्मान प्रदान गरिने भएको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: सरकारले इस वर्ष कुल 131 पद्म पुरस्कारों की घोषणा की है। इनमें 5 पद्म विभूषण, 13 पद्म भूषण और 113 पद्मश्री पुरस्कार शामिल हैं। पुरस्कार पाने वालों में 19 महिलाएं हैं, जबकि 16 लोगों को मरणोपरांत सम्मानित किया जाएगा। पद्म विभूषण, पद्म भूषण और पद्मश्री देश के सर्वोच्च नागरिक सम्मानों में शामिल हैं। इन पुरस्कारों की शुरुआत वर्ष 1954 में हुई थी। प्रतिवर्ष गणतंत्र दिवस पर इन पुरस्कारों की घोषणा की जाती है। कला, साहित्य, शिक्षा, खेल, चिकित्सा, समाज सेवा, विज्ञान, अभियांत्रिकी, जनसेवा, व्यापार और उद्योग सहित विभिन्न क्षेत्रों में उत्कृष्ट और विशिष्ट योगदान के लिए ये पुरस्कार दिए जाते हैं। सौम्या शरण की रिपोर्ट के साथ समाचार कक्ष से मैं प्राची वाजपेयी।
0: पश्चिम एशिया संकटको बीचमा वित्त मन्त्री निर्मला सीतारमणले आज इन्धन, उर्वरक र विदेशी मुद्रामा बढी ध्यान दिन आह्वान गर्नुभयो। उहाँले घरेलु अर्थव्यवस्था लचिलो रहेको बताउनु भएको छ। भारतीय लघु उद्योग विकास ब्याङ्क सिडबीको 37 वार्षिकोत्सव मनाउन मुम्बईमा आयोजित एक कार्यक्रममा वित्त मन्त्रीले डिजेल र पेट्रोलमा उत्पादन शुल्कमा कटौतीले 1,00,000 करोड रूपियाँ राजस्वमा असर पार्ने बताउनुभयो। उहाँले भन्नुभयो, सुनको उच्च मूल्यले बाह्य मोर्चामा केही चुनौतीहरू खडा गरिरहेको छ। उहाँले भन्नुभयो, देशको नीतिगत प्रतिक्रिया घरेलु वृद्धि कायम राख्न डिजाइन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको परोपकारी अपीलपछि वित्त मन्त्रीले शंकास्पद र निराशावादी वातावरण सिर्जना गर्नेहरूलाई लक्षित गर्नुभयो। उहाँले भन्नुभयो, भारतले डर फैलाउनको लागि जोखिम लिनु सक्दैन।
2: So to shield citizens therefore and businesses from the steep rise in global crude prices, central excise duty on petrol and diesel was reduced by 10 rupees per litre. The government is estimated to take a revenue impact of over 1,00,000 crore on this one score in the year 26-27 because of this one decision. So the burden for a considerable period because of that reduction in excise duty had been taken away from the shoulders of the common people because government has foregone or taken the burden of 1,00,000 crore rupees.
0: रक्षा मन्त्री राजनाथ सिंहले बलुचिस्तान लिबरेशन आर्मीलाई भारतको समर्थनको बारेमा बयान दिएको दावी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको सन्देशको सरकारले खण्डन गरेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच इकाईले यो दावी भ्रामक भएको बताएको छ। इकाईले न त रक्षा मन्त्री न त सरकारले त्यस्तो कुनै बयान दिएको बताएको छ। सरकारले नागरिकहरूलाई यस्तो भ्रामक जानकारीबाट सतर्क रहन र यस सम्बन्धमा सरकारी स्रोतहरूमा मात्र विश्वास गर्न सल्लाह दिएको गर्दै सर्वोच्च अदालतले अघिल्लो पेपर लिक विवादबाट राष्ट्रिय अनुसन्धान एजेन्सीले कुनै पाठ नसिकेकोमा दुःख लागेको बताएको छ। न्यायाधीशहरू पीएस नरसिंह र आलोक आराधेको इजलासले केन्द्र सरकार, राष्ट्रिय अनुसन्धान एजेन्सी र केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईबाट मेडिकल प्रवेश परीक्षा सञ्चालन गर्न अनुसन्धान एजेन्सीको ठाउँमा थप बलियो र स्वायत्त निकाय राख्न माग गरिएको याचिकामा जवाफ मागेको छ। अदालतले एजेन्सीको कार्यप्रणाली सुधार गर्न गत वर्ष पूर्व इजरोका प्रमुख राधाकृष्णनको नेतृत्वमा रहेको समितिले गरेको सिफारिशलाई कति हदसम्म कार्यान्वयन गरेको छ भन्ने प्रश्न गर्दै बिहिबारसम्ममा एजेन्सीलाई शपथपत्र दायर गर्न निर्देशन दिएको छ। निवेदनहरूमा बारम्बार पेपर लिकले 22,00,000 भन्दा बढी विद्यार्थीहरूको अधिकारलाई असर गरेको आरोप लगाएको छ। निवेदनमा भविष्यका परीक्षाहरूको निरीक्षण गर्न सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय निगरानी समिति गठनको पनि माग गरिएको छ। पेपर लिकको आरोप लागेपछि यस महिनाको 3 तारिकमा आयोजित नीट यूजी परीक्षा रद्द गरिएको थियो।
3: न्यायाधीश पीएस नरसिम्हा और आलोक आराधे की पीठ ने केंद्र सरकार, राष्ट्रीय जांच एजेंसी और केंद्रीय अन्वेषण ब्यूरो से उन याचिकाओं पर जवाब मांगा है जिनमें मेडिकल प्रवेश परीक्षा आयोजित करने के लिए राष्ट्रीय जांच एजेंसी की जगह किसी सशक्त और स्वायत्त संस्था को लाने की मांग की गई है। न्यायालय ने एजेंसी को बृहस्पतिवार तक हलफनामा दाखिल करने का निर्देश दिया है। याचिकाओं में आरोप लगाया गया है कि बार बार पेपर लीक होने से 22,00,000 से अधिक विद्यार्थियों के अधिकारों पर पड़ा है। इस महीने की 3 तारीख को आयोजित नीट यूजी परीक्षा पेपर लीक के आरोपों के बाद रद्द कर दी गई थी। समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: क्वाडका विदेश मन्त्रीहरूको बैठक भोलि नयाँ दिल्लीमा हुनेछ। अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङ, जापानी विदेश मन्त्री तोसी मित्सियो मोटेगी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भाग लिनुहुनेछ। विदेश मन्त्री एस जयशंकरले बैठकको अध्यक्षता गर्नुहुनेछ। विदेश मन्त्रालयले भनेको छ, बैठक प्राथमिकता क्षेत्रहरूमा क्वाड सहयोगलाई अगाडि बढाउने पहलहरूको प्रगतिको समीक्षा गर्ने र पारस्परिक चासोका अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदान प्रदान गर्ने विषयमा केन्द्रित हुनेछ। भारत, अमेरिका, अस्ट्रेलिया र जापान सम्मिलित क्वाड समूहको प्राथमिक उद्देश्य इन्डो पेसिफिक क्षेत्रमा शान्ति, सुरक्षा र स्थिरता कायम राख्नु हो। भारतले गठबन्धनको वर्तमान अध्यक्षको रूपमा यो बैठक आयोजना गरिरहेको छ। 2024 अमेरिकाको विलिङटनमा आयोजित अन्तिम क्वाड शिखर सम्मेलनमा समूहका शीर्ष नेताहरूले इन्डो पेसिफिक क्षेत्रमा समुद्री सुरक्षा सहयोग विस्तार गर्न धेरै प्रमुख कदमहरूको घोषणा गरेका थिए। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिका र इरानले हर्मुजको जलडमरू पुनः खोल्ने वार्तामा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ। पत्रकारहरूसँग कुरा गर्नुहुँदै मार्को रुबियोले इरानको परमाणु कार्यक्रम र क्षेत्रीय सुरक्षामा प्रारम्भिक सम्झौताले व्यापक वार्ताको लागि मार्ग प्रशस्त गर्न सक्ने बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रीले राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य विकल्पहरू विचार गर्नु अघि कूटनीतिलाई हरेक अवसर दिने बताउनु भएको छ। विश्वको ऊर्जा आपूर्तिको लगभग 20% हर्मुज जलडमरूबाट जान्छ। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपछि यस वर्षको शुरूदेखि नै जलडमरू अवरुद्ध छ। अमेरिकी विदेश मन्त्रीले पश्चिम एसियामा युद्ध अन्त्य गर्ने जारी प्रयासलाई विश्वव्यापी समर्थन प्राप्त भइरहेको बताउनुभयो। उहाँले शान्तिको बाटो सजिलो नभएको पनि बताउनुभयो। श्री रुबियोले लेबनानमा स्थिरता कायम राख्न अमेरिकाले आफ्नो प्रयास जारी राखेको बताउनुभयो। उहाँले यस क्षेत्रमा भइरहेको तनावको लागि हिजबुल्लाहलाई दोष दिनुभयो। विदेश मन्त्री रुबियो हाल भारतीय नेताहरूसँग भेट्न भारतमा हुनुहुन्छ। उहाँले नयाँ दिल्लीमा हुने क्वाड विदेश मन्त्रीहरूको बैठकमा पनि अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अब रहल समाचार। आम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक पेश गरेको छ। यो विधेयकले बहुविवाहलाई प्रतिबन्ध लगाउने र लिभ इन रिलेसनशिपको पञ्जीकरण दर्तालाई अनिवार्य बनाउने लक्ष्य राखेको छ। विधेयकले यो व्यवस्था आसाममा बस्ने कुनै पनि अनुसूचित जनजातिमा लागू नहुने व्यवस्था गरेको छ। विवाहको लागि विधेयकले पुरूषहरूको लागि न्यूनतम उमेर 21 वर्ष र महिलाहरूको लागि 18 वर्ष तोकेको छ र बहुविवाहलाई निषेध गर्दछ। कानूनी अधिकारको रक्षा गर्न विधेयकले विवाह र सम्बन्ध विच्छेद दर्तालाई अनिवार्य बनाउने प्रस्ताव गरेको छ, जुन जीवनसाथीहरूको भरण पोषण, उत्तराधिकार र अन्य कानूनी सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण हुनेछ। राज्यका क्याबिनेट मन्त्री अतुल बोराले मुख्यमन्त्री हेमन्त विश्व शर्माको तर्फबाट समान नागरिक संहिता असम विधेयक 2026 सदनमा पेश गर्नुभयो। यससँगै असम यो विधेयक पेश गर्ने पूर्वोत्तरको पहिलो राज्य र देशको तेस्रो भाजपा शासित राज्य बनेको छ। भाजपाले 2026 विधानसभा चुनाव अघि आफ्नो घोषणा पत्रमा आसममा यूसीसी लागू गर्ने वाचा गरेको थियो। राज्य मन्त्री परिषदले 13 मईमा आफ्नो पहिलो बैठकमा विधेयकलाई अनुमोदन गरेको थियो।
3: मुख्यमंत्री की ओर से मैंने आज सदन में यूसीसी पेश किया है। माननीय मुख्यमंत्री ने प्रतिबद्धता व्यक्त की है कि यदि वे सत्ता में आते हैं, यदि एनडीए सत्ता में आता है तो इसे आज हुए पहले सत्र में ही पेश किया जाएगा।
0: जापानी विदेश मन्त्री तोसी मित्सियो मोटेगी आज साँझ भारतको दुई दिने भ्रमणमा नयाँ दिल्ली आइपुग्नुहुनेछ। श्री मोटेगीले विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेट गर्नुहुनेछ। उहाँ भोलि राष्ट्रिय राजधानीमा क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिनुहुनेछ। श्री मोटेगीले सेवा तीर्थमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईएले आज जम्मू कश्मीरको श्रीनगर र सोपिया जिल्लाका 3 स्थानमा खोजी कार्य गरेको छ। अधिकारीहरूले सोपियाको इमाम साहिब क्षेत्रको दारूल उलुम सिराजुल उलुममा छापा मारिएको बताएका छन्।

0: यस संस्थालाई गत महिना गैर कानूनी संगठन घोषित गरिएको थियो। सोपियाको मोलु चित्रगाम क्षेत्रमा रहेको जमात ए इस्लामीका पूर्व प्रमुख शेहजादा औरंगजेबको घर र श्रीनगरको लाल बजार क्षेत्रमा रहेको बालिकाहरूको धार्मिक विद्यालय जमियत उल बनतमा पनि खोजी कार्य गरिएको थियो। बीजू जनता दल बीजेडी नेता तथा राज्यसभा सांसद देवाशिष सामन्तरायले आज पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिनुभएको छ। उहाँले राज्यसभा सदस्यताबाट पनि राजीनामा दिनुभएको छ। बीजेडी अध्यक्ष नवीन पटनायकलाई लेखेको राजीनामामा देवाशिष सामन्तरायले पार्टीभित्र जान जानी अपमानित भइरहेको आरोप लगाउनु भएको छ। उहाँले भन्नुभयो, संगठनलाई अब उहाँको सेवाको आवश्यकता छैन। श्री सामन्तरायले नयाँ दिल्लीमा उपराष्ट्रपति तथा राज्यसभा अध्यक्ष सीपी राधाकृष्णनलाई आफ्नो राजीनामा बुझाउनुभयो। उहाँको राजीनामासँगै राज्यसभामा बीजेडीको संख्या 5 झरेको छ। भारत सहित विश्वभरबाट लाखौं तीर्थयात्रीहरू वार्षिक हज यात्राको लागि सऊदी अरबको मीनामा भेला भइरहेका छन्। पवित्र शहर मक्काबाट निस्कने तीर्थयात्रीहरू मीनाको पाल शहरमा भेला भइरहेका छन्। उनीहरू त्यहाँ रात बिताउनेछन् र भोलि बिहानै अराफतको मैदानमा जानेछन्, जहाँ उनीहरूले हजको मुख्य अनुष्ठान गर्नेछन्। यस वर्षको हज यात्रामा भारतबाट लगभग 1,75,000 तीर्थयात्रीहरू भाग लिइरहेका छन्। यसअघि अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजू जुले सहज, सुरक्षित र आरामदायी हज यात्रा सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। भारतीय जनता पार्टीले आज वरिष्ठ कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीमाथि देशलाई कमजोर बनाएको आरोप लगाएको छ। पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता गौरव भाटियाले सरकार स्थिर र बलियो रहेको बताउनुभयो। उहाँले भन्नुभयो, धेरै देशहरूको अर्थतन्त्रलाई कमजोर बनाएको विश्वव्यापी संकटको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले यो विश्वव्यापी चुनौतीको सामना शक्तिका साथ गरिरहेको छ। घरेलु शेयर बजारको सम्बन्धी सूचकाङ्कमा आज दिउँसोको कारोबारमा लगभग 1.1% वृद्धि दर्ता गरिएको छ। अन्तिम समाचार प्राप्त हुँदा सेन्सेक्स 845 अङ्कको उछालको साथ 76,260 जबकि निफ्टी 244 अङ्क बढेर 23,964 थियो। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ़ र पंजाबका धेरै भागहरूमा लूको लागि अरेन्ज अलर्ट जारी गरेको छ। राजस्थान, मध्यप्रदेश, उत्तर प्रदेश, बिहार, छत्तीसगढ़, तटीय आन्ध्र प्रदेश, झारखण्ड, ओडिसा र तेलंगानामा पनि भीषण लू चल्ने सम्भावना रहेको छ। पश्चिम बंगालको गंगेय क्षेत्रमा गर्मी र आर्द्रता रहनेछ। पूर्वोत्तर भारत, उप हिमालय, पश्चिम बंगाल, सिक्किम, केरला, माहे, तमिलनाडु र पुडुचेरीमा भारी वर्षाको सम्भावना छ। जम्मू कश्मीर, अण्डमान र निकोबार द्वीप समूह, असम, मेघालय, बिहार, पूर्वी उत्तर प्रदेश, हिमाचल प्रदेश र लक्षद्वीपमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। मध्यप्रदेशमा आजदेखि नौतपा शुरू भएको छ र अर्को महिनाको 2 जारी रहनेछ। नौतपा भनेको वर्षको 9 हो, जब सूर्य सबैभन्दा तीव्र हुन्छ र गर्मी चरम सीमामा हुन्छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 86 विशिष्ट व्यक्तिहरूलाई वर्ष 2026 पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। पश्चिम एसिया संकटको बीचमा वित्तमन्त्री निर्मला सीतारमणले आज इन्धन, उर्वरक र विदेशी मुद्रामा बढ़ी ध्यान दिन आह्वान गर्नुभयो। नेट परीक्षामा बारम्बार त्रुटिहरू भएकोमा सर्वोच्च अदालतले चिन्ता व्यक्त गरेको छ। आम सरकारले आज विधानसभामा समान नागरिक संहिता विधेयक UCC पेश गरेको छ र जापानी विदेश मन्त्री तोशिमित्सु मोटेगी आज साँझ भारतको 2 भ्रमणमा नयाँ दिल्ली आइपुग्नु हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौं समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सबिना गिरी, विषय भारत साइप्रस द्विपक्षीय सहयोग, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत र साइप्रस गणराज्यले लामो समयदेखि न्यानो र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको आनन्द लिँदै आएका छन्। विशेष गरी अन्तर्राष्ट्रिय संस्थाहरूभित्र पारस्परिक सम्मान र घनिष्ठ सहयोगमा निर्मित छ। विगत 6 यो साझेदारी निरन्तर बलियो हुँदै गएको छ, विशेष गरी अर्थतन्त्र र व्यापारका क्षेत्रमा। यी सम्बन्धहरूलाई अझ गहिरो बनाउने सम्भावनाहरू आशाजनक छन्। दुई राष्ट्रहरूले आर्थिक संलग्नताको प्राथमिकता क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दछ। साइप्रसले ब्रिटिस औपनिवेशिक शासनबाट स्वतन्त्रता प्राप्त गरेको दुई वर्षपछि 10 फरवरी 1962 भारत र साइप्रस बीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो। विगत 63 वर्षमा भारत साइप्रसको सबैभन्दा विश्वसनीय मित्रहरू मध्ये एकको रूपमा उभिएको छ। दुई देशहरूले अन्तर्राष्ट्रिय मामिलामा कूटनीतिक मूल्य मान्यता र सिद्धान्तहरूलाई निरन्तर समर्थन गर्दै आएका छन्। प्रमुख क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा समान अडानहरूलाई समर्थन गर्दै र संयुक्त राष्ट्र संघ राष्ट्रमण्डल र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा रचनात्मक रूपमा सहयोग गर्दै आएका छन्। साइप्रस गणराज्यका राष्ट्रपति श्री निकोस क्रिस्टोडोलिट्सले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा 20-23 मई 2026 भारतको राजकीय भ्रमण गर्नुभयो। उहाँसँगै विदेश मन्त्री डाक्टर कन्स्टान्टिनोस कोम्बोस, यातायात संचार तथा निर्माण मन्त्री श्री एलेक्सिस वाफेडेस, वरिष्ठ अधिकारीहरू र व्यापारिक नेताहरू सहितको उच्च स्तरीय प्रतिनिधिमण्डल पनि आएका थिए। यो राष्ट्रपति क्रिस्टोडोलिट्सको आफ्नो वर्तमान भारतको पहिलो भ्रमण थियो। यो भ्रमण प्रधानमन्त्री मोदीको 15-16 जुन 2025 साइप्रसको ऐतिहासिक भ्रमणपछि भएको थियो, जुन 2 दशकभन्दा बढी समयपछि भारतीय प्रधानमन्त्रीको पहिलो भ्रमण थियो। युरोपेली संघ परिषदको साइप्रसको निरन्तर अध्यक्षतालाई ध्यानमा राख्दै यो समय विशेष रूपमा महत्वपूर्ण थियो। राष्ट्रपति क्रिस्टोडोलिट्सले मुम्बईमा आफ्नो भारत भ्रमण शुरू गर्नुभयो, जहाँ उहाँले व्यावसायिक, प्राविधिक र लगानी सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले एक प्रमुख व्यापारिक मञ्चलाई सम्बोधन गर्नुभयो। उहाँले मुम्बईमा नयाँ युरो ब्याङ्क कार्यालयको उद्घाटनमा पनि भाग लिनुभयो, जसले वित्तीय सहयोगलाई बढावा दियो। युरो ब्याङ्क ग्रीस, साइप्रस, लक्जमबर्ग, बुल्गेरिया र बेलायतमा सञ्चालनमा रहेको एक अग्रणी वित्तीय संस्था हो। फोरममा बोल्दै महाराष्ट्रका मुख्यमन्त्री श्री देवेन्द्र फडणवीसले एआई, नवप्रवर्धन र स्टार्टअपहरूमा राज्यको गतिशील पारिस्थितिक प्रणालीमाथि प्रकाश पार्नुभयो। उहाँले वित्तीय सेवाहरू र फिन्टेकले महाराष्ट्र र साइप्रस बीच सहकार्यको लागि परिवर्तनकारी अवसरहरू प्रदान गर्ने कुरामा जोड़ दिनुभयो। न्यानो स्वागत गर्दै उहाँले साइप्रसका नवप्रवर्तकहरू, प्रविधि कम्पनीहरू, उद्यम कोषहरू, विश्वविद्यालयहरू र उद्यमीहरूलाई महाराष्ट्रका संस्थाहरू, व्यवसायीहरू र युवा प्रतिभाहरूसँग साझेदारी गर्न आमन्त्रित गर्नुभयो। उहाँले जोड़ दिनुभयो, साइप्रसलाई केवल साझेदारको रूपमा मात्र नभई विकास र प्रगतिमा दीर्घकालीन सहयोगीको रूपमा हेरिन्छ। नयाँ दिल्लीमा राष्ट्रपति क्रिस्टोडोलिट्सले राजघाटमा महात्मा गान्धीलाई श्रद्धांजलि अर्पण गर्नुभयो। पछि उहाँले हैदराबाद हाउसमा प्रधानमन्त्री मोदीसँग व्यापार, लगानी, प्रविधि, शिक्षा, संस्कृति, गतिशीलता, रक्षा र सुरक्षा, एआई, फिन्टेक, नवप्रवर्तन र अनुसन्धानलाई समेटेर व्यापक छलफल गर्नुभयो। नेताहरूले बहुपक्षीय मञ्चहरूमा सहयोगलाई पुनपुष्टि गर्दै क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्नुभयो। भारत र साइप्रसले घनिष्ठ र समय परीक्षण गरिएको साझेदारी साझा गरेका छन्। यो भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ गति थपेको छ, जसले दुई राष्ट्रहरूको बृहत भारत ईयू ढाँचाभित्र सहयोगलाई गहिरो बनाउने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। आकाशवाणीको नेपाली प्रसारण सेवामा फेरि पनि श्रोताहरूलाई स्वागत जनाउँछु।
2: आकाशवाणी सिलीगुड़ी अनुष्ठान सुनछेन मीडियम वेब 401.9 मीटर अर्थात 711 किलोहर्ट्ज एवं न्यूज अन एआईआर एपे। एखन गान परम्परा अनुष्ठाने शुनबेन शरद, परिवेशन करबेन उस्ताद आली अकबर खान, शुनबेन राग श्री।

0: आकाशवाणी खरसाङ हो। अब अशोक चौरसियाबाट सुन्नुहोस् प्रादेशिक समाचार। पहिला मुख्य समाचार। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आजदेखि जनता दरबार सुरु गर्नुभएको छ। जनताको समस्या सुन्न सल्ट लेक भाजपा कार्यालयमा उहाँले सैकडौँ मानिसहरूसित भेट गर्नुभयो। सिलगढीको दार्जिलिङ मोडमा रहेको टिएमसी सरकारले बनाएको विश्व बाङ्ला लोगोलाई सिलगढी जलपाइगुडी डेभलपमेन्ट अथोरिटीको आदेशमा भत्काइएको छ। फाल्टा विधानसभा सीटमा भाजपाको अभूतपूर्व जीतप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले टिप्पणी गर्दै यसलाई लोकतन्त्रको जीत र गुण्डागर्दीको अन्त बताउनु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा यो वर्षको पद्म पुरस्कारहरू प्रदान गर्नुभयो। शिक्षा र साहित्यको क्षेत्रमा विशेष उपलब्धिका लागि कालेबुङका डाक्टर जीएस योञ्जनलाई पद्मश्री पुरस्कारले सम्मानित गरियो। दार्जिलिङ जिल्लामा साताव्यापी जनभागीदारी अभियान आज समाप्त भएको छ र पश्चिम बङ्गालका विभिन्न जिल्लाहरूमा भीषण गर्मीको प्रकोप देखिँदैछ। अब समाचार विस्तारमा। कोलकाताको सल्टलेक स्थित भारतीय जनता पार्टी कार्यालयमा आज मुख्यमन्त्री शुभेन्दु अधिकारीले जनता दरबारमा मानिसहरूको समस्याको सुनवाई गर्नुभयो। यस अवसरमा धेरै मानिसहरू बिहानदेखि नै लाइनमा लागेर आफ्नो समस्या बताउन कार्यालय पुगेका थिए। भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरूलाई धेरै हम्मे पर्यो। प्राप्त जानकारी अनुसार नोकरी गुमाउने उम्मेद्वारहरूको 15 प्रतिनिधित्व गर्दै संगठनहरूले उहाँसित भेट गर्न आएका थिए तथा 26,000 शिक्षक नियुक्ति घोटाला सहित शिक्षकहरूलाई निष्कासित गरिएको मुद्दाहरू पनि मुख्यमन्त्री समक्ष राखे। भाजपाद्वारा भनिएको छ प्रत्येक सोमबार बिहान 9 देखि 11 बजेसम्म मुख्यमन्त्रीले सल्ट लेक स्थित पार्टी कार्यालयमा उपस्थित रहेर मानिसहरूको जनसुनवाई गर्नुहुनेछ। यसै जनसुनवाई कार्यक्रममा अन्यान्य मुद्दा लिएर विभिन्न जिल्लाका अनेकौं मानिसहरू उपस्थित रहेको जानकारी प्राप्त भएको छ। राजनीतिक परिवर्तनपछि सिलगढी नजिकै कावाखाली क्षेत्रमा अवस्थित तृणमूल कंग्रेसको पार्टी कार्यालयलाई भत्काइएको छ। यो कार्यालय सिलगढी जलपाइगुडी विकास प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा अवैध रूपमा निर्माण गरिएको थियो। स्रोतहरूले जनाए अनुसार पार्टी कार्यालय मतिगढा ब्लकका तृणमूल कार्यकर्ताहरूले बनाएका थिए। राज्यमा सत्ता परिवर्तनपछि यो कुरा प्रशासनको ध्यानमा आयो। त्यसपछि सिलगढी जलपाइगुडी विकास प्राधिकरणले कार्यालयको बारेमा सूचना जारी गर्यो। सूचनामा 7 दिनभित्र अवैध संरचना हटाउने निर्देश दिएको थियो। प्रशासनको दृढ अडानलाई ध्यानमा राख्दै तृणमूल नेतृत्वले कारवाही गर्यो तर अन्तत आज पार्टी कार्यकर्ताहरूले आफैले आफ्नो कार्यालय भत्काए। अर्को घटनाक्रममा सिलगढीको दार्जिलिङ मोड अवस्थित विश्व बाङ्ला लोगोलाई प्रशासनले भत्काइदिएको छ। यो लोगो सिलगढी नगर निगमको पहलमा बनाइएको थियो जसको उद्घाटन सिलगढीका मेयर गौतम देवले गर्नुभएको थियो। 4-लेन सडकको निर्माण कार्यले गर्दा भविष्यमा यो लोगोलाई हटाउने स्थितिमा नै रहेको गौतम देवले बताएका थिए तर मुख्यमन्त्रीको आदेश अनुसार यसलाई त्यस्ताक हटाउन सकिएन। यसका लागि केही समय पनि मागिएको थियो तर राज्य सरकारको निर्देश अगावै यसलाई हटाइयो। यस सम्बन्धमा मेयर परिषद सदस्य शोभा सुब्बाले भन्नुभयो राज्य सरकारको फैसलालाई पालन गर्दै विश्व बाङ्लाको लोगोलाई हटाइएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालको फाल्टा विधानसभा सीटमा भारतीय जनता पार्टीको रेकर्ड विजयमा खुशी व्यक्त गर्दै यो विजय लोकतन्त्र को विजय र गुण्डागर्दी को पराजय रहेको बताउनु भएको छ। उहाँले यो जीतका लागि पश्चिम बंगालका सबै भाजपा कार्यकर्ताहरूलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री मोदीले अबेर राति सामाजिक सञ्जालमा लेख्नु भएको एक पोस्टमा भन्नुभएको छ, फाल्टाका जनताले आफ्नो फैसला दिएका छन्, लोकतन्त्र विजयी भएको छ र धम्की दिने शक्तिहरू हारेका छन्। श्री देवांशु पाण्डाजीलाई रेकर्ड अन्तरले जीतको उहाँले बधाई पनि दिनुभयो। यसले भाजपामा पश्चिम बंगालका जनताको अटुट विश्वासलाई दर्शाउँदैछ भनी उल्लेख गर्नुभयो। मानिसहरूले पश्चिम बंगाल सरकारले हरेक क्षेत्रमा गरिरहेको उत्कृष्ट काम देखिरहेका छन् र त्यसैले उनीहरूले हामीलाई आफ्नो आशीर्वाद दिने निर्णय गरेका हुन् भनी श्री मोदीले बताउनुभयो। विधायक भएपछि शंकर घोषले पहिलोचोटि सिलगढी अस्पतालको दौडाहा गर्नुभयो। यस अवसरमा उहाँले रोगी कल्याण समितिको एक अहम बैठकमा पनि भाग लिनुभयो। आफ्नो भ्रमण अवधि विधायक घोषले अस्पतालको वर्तमान अवस्था, रोगीहरूले पाइरहेका सुविधा र बुनियादी ढाँचासित सम्बन्धित समस्याहरूको विस्तृत जानकारी लिनुभयो। सुन्नुहोस् एक रिपोर्ट।
1: पत्रकारहरूसित बातचित गर्नुहुँदै शंकर घोषले स्वीकार गर्नुभयो, अस्पतालमा धेरैवटा समस्या छन्। सबैभन्दा ठूलो समस्या त ठाउँ साँगुरो छ, जसले गर्दा रोगीहरूलाई पर्याप्त सुविधा दिन समस्या भइरहेको छ। यस अतिरिक्त आधारभूत संरचना तथा संसाधनहरूसित सम्बन्धित अन्य चुनौतीहरू पनि देखिएको छ। विधायकले भरोसा दिलाउनुभयो, यी समस्याहरूको समाधान गर्नको लागि प्राथमिकताको आधारमा काम गरिनेछ। उहाँले भन्नुभयो, आगामी 3-6 महिनाभित्रमा स्थिति सुधार्ने दिशामा ठोस प्रयास गरिनेछ, ताकि रोगीहरूलाई श्रेष्ठ स्वास्थ्य सेवा प्राप्त होस्। अस्पतालको विस्तार औ संसाधनहरूलाई बढाउनको लागि सम्बन्धित विभागसित समन्वय गरिनेछ। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ।
2: सबके लिए सामाजिक सुरक्षा, अटल पेंशन योजना मोदी जी का संकल्प।
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18-40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा आयोजित नागरिक सम्मान समारोहमा वर्ष 2026 लागि 66 व्यक्तिहरूलाई पद्म पुरस्कार प्रदान गर्नुभयो। यी मध्ये 2 पद्म विभूषण, 6 पद्मभूषण र 58 पद्मश्रीले सम्मानित गरियो। प्रसिद्ध चलचित्र अभिनेता धर्मेन्द्र सिंह देवललाई कला क्षेत्रमा उहाँको योगदानका लागि मरणोपरान्त पद्म विभूषणले सम्मानित गरियो। अभिनेताकी श्रीमती तथा सांसद हेमा मालिनीले पुरस्कार ग्रहण गर्नुभयो। भायोलिन वादक डाक्टर एन राजमलाई पनि पद्म भूषणले सम्मानित गरियो। उत्तराखण्डका पूर्व मुख्यमन्त्री तथा महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारी, सत्वधनी डाक्टर आर गणेश, उदय सुरेश कुमार र डाक्टर कालीपट्टी रामास्वामी पलानी स्वामीलाई पद्म भूषणले सम्मानित गरियो। पद्मश्रीबाट सम्मानित प्रतिष्ठित व्यक्तिहरूमा भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौर, तागाराम भील, रतिलाल मोहनलाल बेसिरगर, स्वामी ब्रह्मदेव र कुमार बोस सामेल छन्। समारोहमा उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रीहरू अमित शाह, गजेन्द्र सिंह शेखावत र एसडी कुमार स्वामी सहित अन्य धेरै विशिष्ट व्यक्तिहरू उपस्थित थिए। यसै क्रममा शिक्षा तथा साहित्यको क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा दार्जिलिङ पहाड़को कालेबुङ निवासी डाक्टर गम्भीर सिंह योञ्जनलाई पद्मश्री पुरस्कारले सम्मानित गरियो। वन्यजीव तथा पर्यावरण संरक्षण साथै पहाड़मा शिक्षा व्यवस्थाको क्षेत्रमा उहाँको योगदान उल्लेखनीय छ। राज्यको जनजातीय विषयक विभाग द्वारा जनजाति समुदाय का विविध समस्या समाधान का लागि गरिएको एक साताव्यापी जनभागीदारी अभियान आज समाप्त भयो। गत 18 मईको दिन सुकेपोखरी मानेभञ्जाङ समष्टिको सिमाना बस्तीबाट सुरु गरिएको यस अभियान अन्तर्गत 48 शिविर लगाइएका थिए, जसमा जनजाति समुदायका 9,000 भन्दा धेरै मानिसहरूले सहभागिता जनाए। शिविरमा जनजाति प्रमाणपत्र, जनजातिका लागि सरकारबाट उपलब्ध हुने सुविधाहरूबारे विस्तृत जानकारी गराइएको दार्जिलिङका जिल्लापाल हरिशंकर पानीकरले बताउनु भयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोशल मिडिया ह्यान्डल @AIR खरसाङ अनि फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। मंगपुको एउटा निजी स्कूल परिसरमा आज एउटा चितुवा देखा परेपछि स्थानीय मानिसहरूमा केही समय त्रासको वातावरण सृजना भएको थियो। विद्यालय भवनको पटाई मुनि चितुवा प्रवेश गरेको खबर प्राप्त हुनसाथ सिन्चेल वन विभागका टोली साथै महानन्दा वाइल्ड लाइफको टोली घटनास्थलमा पुगेका थिए। उक्त चितुवा उद्धार अभियानमा सिन्चेल रेन्ज अफिसर प्रिया तामाङ स्वयं अनि सुकना रेन्ज सृजना दर्नाल अनि दार्जिलिङ एसडीओ अनुराधा राई उपस्थित भई उद्धार कार्यको नेतृत्व गरेका थिए। एडीएफओ अनुराधा राई उपस्थित भई उद्धार कार्यको नेतृत्व गरेका थिए। वन विभागको टोलीले लामो समयसम्म सावधानीपूर्वक प्रयास गरेपछि चितुवालाई नियन्त्रणमा लिई सुरक्षित रूपमा उद्धार गर्न सफल भइयो। घटनाका कारण गाउँवासुमा भय र त्रास उत्पन्न भए पनि कुनै मानवीय क्षयक्षति र चोटपटक कसैलाई नलागेको जानकारी प्राप्त भएको छ। आध्यात्मिक जागृतिद्वारा विश्व नवीकरणको पावन संकल्प र स्वर्णिम समाजको स्थापनाका लागि ईश्वरीय योजना अन्तर्गत दार्जिलिङको गोर्खा रङ्गमञ्च भवनमा 2 दिवसीय आध्यात्मिक सशक्तिकरण कार्यक्रम स्वच्छ र स्वच्छ समाज भव्य रूपमा सम्पन्न भएको छ। समाज सेवा प्रभाग एवं ब्रह्मकुमारी दार्जिलिङको संयुक्त तत्वावधानमा आयोजित यस कार्यक्रममा मुख्य वक्ताका रूपमा मुम्बईबाट पाल्नुभएका अन्तर्राष्ट्रिय प्रेरक प्रवक्ता प्रोफेसर ई भी गिरीश विशेष रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम आजको सत्रमा नवनिर्वाचित विधायक नोमन राई मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँको गरिमामय उपस्थितिलाई सम्मान गर्दै संस्थाका तर्फबाट उहाँलाई बधाई पत्र र शल

0: विभिन्न पदाधिकारीहरू उपस्थित थिए। गोर्खा जनमुक्ति मोर्चाले शाखा विस्तारको कार्यक्रममा पहाडमा आफ्ना विभिन्न क्षेत्रमा बैठकहरू गरिरहेको छ। तिनधारेको गैरी गाउँस्थित गोदावरी सङ्घ भवनमा पद्मबहादुर राईको सभापतित्वमा एक सभाको आयोजन गरियो। यस सभामा माध्यमिक र उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुने मेधावी विद्यार्थीहरूलाई सम्मान जनाइयो। यस क्रममा उच्च माध्यमिक परीक्षामा 80% अङ्क लिएर प्रथम स्थान उत्तीर्ण हुने मेधावी विद्यार्थी रोहित ब्राह्मण, 82% अङ्क प्राप्त गरेका प्रतीक प्रधान, 82% अङ्क प्राप्त गरेकी गरिमा ब्राह्मण आदिलाई सम्बर्धना जनाइयो। पश्चिम बङ्गालमा अहिले घरी भीषण गर्मी र आर्द्रताले मानिसहरू परेशान रहेको देखिँदैछ। राज्यका दक्षिण र पश्चिम जिल्लाहरूमा दिनको तापमान 38% सेल्सियस भन्दा पनि माथि पुगिसकेको छ। तापमान 45 डिग्री सेल्सियससम्म पुगेकोले भीषण गर्मीको प्रकोप मानिसहरूले झेलिरहेका छन्। यो समाचार हाम्रो युट्युब च्यानल @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। मुख्य समाचार पुनः एकचोटि। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आजदेखि जनता दरबार सुरु गर्नुभएको छ। सिलगढीको दार्जिलिङ मोडस्थित टिएमसी सरकारले बनाएको विश्व बङ्गला लोगोलाई हटाइएको छ। फाल्टा विधानसभा सिटमा भाजपाको अभूतपूर्व जितप्रति प्रधानमन्त्री मोदीले बधाई दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज 66 जनालाई पद्म पुरस्कारहरूले सम्मानित गर्नुभयो। दार्जिलिङ जिल्लामा साताव्यापी जनभागीदारी अभियान आज समाप्त भयो। समाचार अहिलेलाई पूरा भयो। आगामी समाचार लिएर 7:50 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आकाशवाणी सिलिगुडी अनुष्ठान प्रचारित हुन्छे मिडिया मुभ 421.9 মিটার অর্থাৎ 711 কিলোহার্টজ এবং নিউজ অন AIR অ্যাপে। এখন শুনবেন হিন্দি ছায়াছবির গান। প্রথম গানটি শুনবেন বিশাল মিশ্রা এবং পায়েল দেবের কণ্ঠে, ছায়াছবি সত্য প্রেম কি কথা।

0: शुरूमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित नागरिक अलंकरण समारोहमा 66 प्रतिष्ठित व्यक्तित्वहरूलाई वर्ष 2026का लागि पद्म पुरस्कार प्रदान गर्नुभयो। पश्चिम एशियाली संघ समाज वित्त मन्त्री निर्मला सीतारमणले आज मुम्बईमा आयोजित सिडबीको 37 वार्षिकोत्सव कार्यक्रममा इन्धन, उर्वरक र विदेशी मुद्रामा विशेष ध्यान दिन आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा पश्चिम एशिया द्वन्द सम्बन्धी अन्तर मन्त्रालय पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले देशमा एलपीजी रिफाइनरी उत्पादन प्रतिदिन 50,000 टन पुर्याएको बताएकी छिन्। क्वाड विदेश मन्त्रीहरूको बैठक भोलि नयाँ दिल्लीमा हुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले बैठकको अध्यक्षता गर्नुहुनेछ। दिल्लीको एक अदालतले नीट यूजी पेपर लीक प्रकरणमा पुणेकी भौतिकशास्त्रकी लेक्चरर मनीषा संजय हवलदारलाई 6 दिनका लागि सीबीआईको हिरासतमा पठाएको छ र नर्वे चेस 2026 आज नर्वेको ओस्लोमा पहिलो चरणका खेलहरूसँगै भारतीय समयअनुसार राति 8:30 बजेदेखि शुरू हुँदैछ। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित नागरिक अलंकरण समारोहमा 66 प्रतिष्ठित व्यक्तित्वहरूलाई वर्ष 2026का लागि पद्म पुरस्कार प्रदान गर्नुभयो। यी मध्ये 2 जनालाई पद्मविभूषण, 6 जनालाई पद्मभूषण र 58 जनालाई पद्मश्री प्रदान गरियो। प्रख्यात चलचित्र अभिनेता धर्मेन्द्र सिंह देओललाई कलामा उनको योगदानको लागि मरणोपरान्त पद्मविभूषण प्रदान गरियो। अभिनेताकी श्रीमती तथा लोकसभा सदस्य हेमा मालिनीले पुरस्कार ग्रहण गरिन्। वायलिन वादक डाक्टर एन राजमलाई पनि पद्मविभूषणले सम्मानित गरियो। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्रीहरू अमित शाह, गजेन्द्र सिंह शेखावत र एचडी कुमार स्वामी लगायत अन्य व्यक्तिहरू पनि समारोहमा उपस्थित थिए। 2026 सालका लागि राष्ट्रपतिले 131 पद्म पुरस्कार प्रदान गर्न अनुमोदन गर्नुभएको छ, जसमा 5 पद्मविभूषण, 13 पद्मभूषण र 113 पद्मश्री पुरस्कारहरू समावेश छन्। बाँकी पद्म पुरस्कार विजेताहरूलाई पछि आयोजित समारोहमा सम्मान गरिनेछ। यी पुरस्कारहरू प्रत्येक वर्ष गणतन्त्र दिवसमा घोषणा गरिन्छ। यी प्रतिष्ठित नागरिक सम्मानहरू कला, समाजसेवा, सार्वजनिक मामिला, विज्ञान र इन्जिनियरिङ, व्यापार र उद्योग, चिकित्सा, साहित्य अनि शिक्षा, खेलकुद र नागरिक सेवाको क्षेत्रमा उत्कृष्ट योगदानका लागि प्रदान गरिन्छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज पश्चिम एशिया संकटमाझ इन्धन, उर्वरक र विदेशी मुद्रामा बढ़ी ध्यान केन्द्रित गर्न आह्वान गर्नुभयो। साथै भारतीय अर्थतन्त्र लचिलो रहेको दावी गर्नुभयो।
1: High international crude prices and
2: अंतर्राष्ट्रीय बाजार में कच्चे तेल की कीमतें लगातार ऊंचे स्तर पर बनी हुई हैं। इसके साथ ही उर्वरकों की कीमतों में अप्रत्याशित वृद्धि और सोने के बढ़ते दाम भी बाहरी आर्थिक मोर्चे पर नई चुनौतियां पैदा कर रहे हैं। इन तीनों क्षेत्रों ईंधन, उर्वरक और सोना के लिए भुगतान विदेशी मुद्रा में करना पड़ता है, इसलिए हमें इन तीन महत्वपूर्ण पहलुओं यानी 3F फ्यूल, फर्टिलाइजर और फॉरेन एक्सचेंज के व्यापक आर्थिक संदर्भ को अच्छी तरह समझना होगा।
0: भारतीय साना उद्योग विकास बैंक सिडबी को